0: अनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
1: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
2: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
5: कार्यक्रम साझा आवाज,
1: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
1: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
2: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
5: कार्यक्रम साझा आवाज।
8: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
9: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
8: हरेक मंगलबार 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन Wi-Fi 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
2: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: संसद, तपाईँका आवाज, तपाईँका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
13: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
14: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
15: यदि अहाँकेम कि कहौ, हम त बहुत फ्री छी, हमरा दुखमे एकटा तरकारी खेती करै छी, हमरा पानि नै पिगला, अखन त ई हमर खेती रे बाल।
12: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
14: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
12: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे CIN मार्फत देशैभरि कार्यक्रम हेलो संसद।

0: एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
4: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
3: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
11: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
2: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
2: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: ओहो, पो भने
16: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
15: को हो यो?
17: हामी
10: सामुदायिक सूचना नेटवर्क CIN, साझा खबरको साथमा आएका छौ।
17: सुन्न नबिर्सनुस् है,
10: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
18: साझा खबर, अब सारा नेपाल तपाईसँग।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
19: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: कृष्ण भीरमा पर्सिसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सडकसँग जोड्न भारतको 3 बेलीब्रिज सहयोग।
1: 23 खर्ब रेमिट्यान्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर।
0: गल्छी रसुवागढी सडकको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै।
1: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द।
0: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृङ्खला खेल्न तयार।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, रसुवाको भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटलाई सडकसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
1: भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 70 मिटर लम्बाइका मोडुलर पुल उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 गाडीमा हिजो हेटौडा आइपुगेपछि भारतीय दूतावासले सडक डिभिजन कारले हेटौडालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 पुलका सामग्री सडक डिभिजन कारले हेटौडाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 पुलका सामग्री 48 गाडीमा हेटौडा ल्याइएको छ। सडक डिभिजन हेटौडाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्याङ्कन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 पुल 70 मिटर लम्बाइका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सडक सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र स्वागढी सडकको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ। भोटेकोशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै स्वागढी नाका जोड्ने लक्ष्य राखिएको सडक विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रोवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढीले पुरै सडक नै बगाएको सडक विभागले जनाएको छ। भदौ 10 बाढी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढी जाने आउने गर्थे। बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सडक बगाएपछि आवाजावत अवरुद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चौरदीको कृष्णभीर सडक खण्ड आउँदो मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढाइएको छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे।
3: दार्जिलिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50-60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 बढी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार नागीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
1: प्रमुख प्रतिपक्षीय दल काङ्ग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा सुरु हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। काङ्ग्रेसमा सङ्कट बढ्दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
0: यसैबीच नेपाली काङ्ग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा हुमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21-23 मङ्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि 5 थरमा सूर्यकुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, सङ्खुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमोट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिओडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
1: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका 2 समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल सुरु भएको समेत बताउनु भयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढी प्रभावितलाई पोसिलो राहतको आवश्यकता,
4: अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
1: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोसिलो खानेकुरा बाँडौँ।
5: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौँ।
8: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौ। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ, अन्य 3 जना घाइते भएका छन्। हिजो सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन। 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ। विश्वको आधा जनसङ्ख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्लेले लेख्नु भएको खबर छ। बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ। सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ। यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो। अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्। सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ, यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा एक असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ। यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रुपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 करोड 9 लाख रुपियाँ यसलाई फेरि सुन्नु होला, 34 करोड 9 लाख रुपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पु महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कारवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ। मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ। सरकारले मलेसियाको रोजगारीमा खडा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कारवाही प्रक्रिया अगाडि बढाएको छ। नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खडा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कारवाही प्रक्रिया अगाडि बढाइएको हो। अनुमति पत्र खारेजपछि युटिएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ। 35 करोडभन्दा बढीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ। जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ सङ्कलन र बेच्नमा व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिसमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका सहरहरूमा बजारमा निर्यात भइरहेको छ। दुध बेचेरै 24 करोडको आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट 1 वर्षमा 24 करोड रुपियाँभन्दा बढी आमदानी गरेका छन्।
1: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयकै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौं घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयकमै निर्भर छ। त्यस्तै भित्रपृष्ठमा फेरि बन्दको डिलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको 1 महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेसन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिन्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिएन उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ नाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
0: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्ध सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड दिनुभएको छ। काठमाडौँमा हिजो सुरु भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपत्को घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर बेपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दिननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड 37 लाख भन्दा बढी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक, विद्युत प्रसारण र वितरणमा खुला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो। र साउदी अरबको महत्त्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ्न सक्ने अनुमान समेत गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले हराउँदै नेपाल एसिसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतकसँगै युएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा युएई 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। युएईका 5 क्रमका ब्याटर राहुल चोपराले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै युएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लिग एनभिएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनटभन्दा बढी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले नेपालसँग सन् 2027 द्विपक्षीय क्रिकेट श्रृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ। नेपाल क्रिकेट संज्ञानले श्रृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिएको भन्दै बिसिबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि पनि गरेको छ।
1: भोटेकोशी बाढी प्रभावित बालबालिकाको सुरक्षा र सरकारवालाको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोशी बाढी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोशी बाढीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौँ।
4: ग्यासपास कपासका कुरा गर्दा, खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगेर जान भएन, जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा, मच्छेटको झुलसहित जान पर्यो। जाँदाखेरि चाहिँ नि बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू, त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बालबालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान, यो कसका छोराछोरी हुन्, के हुन् भन्ने, यसको पुष्टि हुने आधारहरू
13: भनेको त्यहाँ सरकारवालाको बिचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन?
4: पीडित र प्रभावित भएको हुनाले चाहिँ सबै चाहिँ जति हुनुपर्ने हो प्रयास गरेछ स्थानीय सरकारले, नागरिक सङ्घ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बालबालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित छ। केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
13: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बालबालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन? स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि, उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
4: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा, उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारका सदस्य गुम्नु भएको छ, त्यो पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि सङ्घीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि, काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक सङ्घ संस्था, विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढङ्गबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ नि हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ नि अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पुरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यसलाई ठाउँ स्थानान्तरण गर्ने हो कि, अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढङ्गबाट अगाडि बढ्न जरुरी छ।
13: जस्तो राहतको नाममा यो विभिन्न जङ्क फुडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
4: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो, अब अहिले बिस्तारै चाहिँ नि चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो, अब त्यस्तो खालको अलिकति पोषणयुक्त, सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू, आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पऱ्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पऱ्यो। अब हामीले राहत बाँड्ने नाममा चाहिँ नि छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
1: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी। 34 करोडको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना। नुवाकोट र रसुवालाई सडकसँग जोड्न भारतको 3 वटा बेलिब्रिज सहयोग।
14: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सफर्किने या नफर्किने संयोगमै निर्भर। काङ्ग्रेसमा खट्का पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशनतिर
1: गल्छी र सुहागढी सडकको ट्र्याक धमाधम खोलिँदै हेटोडाबाट काठमाडौँ पुग्न 10 घण्टा। 25 करोड लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै
14: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान। कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो।
1: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट एनबीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई।
14: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, केही दिन अगाडि गजेन्द्र नारायण सिंह अस्पतालको परिसरभन्दा बाहिरै एकजना महिलाले शिशुलाई जन्म दिएको र अस्पतालले पैसा नभएकै कारण प्रवेश गर्न नदिएको भनेर विभिन्न खबर सार्वजनिक भए। अस्पतालले चार पाँचजना कर्मचारीलाई हटाएको भनेर दावी पनि गरेको छ। एउटा बन्द कोठा जस्तो देखिन्छ, यहाँ बन्द कोठामा दुईवटा कोसी दुईजना व्यक्ति बसेका छन् र पुरुषको हातमा सडक पेटीमा सुत्केरी शीर्षकको पत्रिका छ र त्यो पत्रिका पढ्दै गर्दा ती पुरुष केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सडकमा खेदेरै किन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ।
1: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज 8 भाग। आजको भागमा हामी रसुवा बाढीपछि महिला तथा बालबालिकाको अवस्था, आश्रय स्तरको सुरक्षा, उनीहरूको अनुभवका विषयमा छलफल गर्नेछौँ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआईएनको प्रस्तुति साझा आवाजले महिला किसान तथा ग्रामीण महिलाको नेतृत्व, अधिकार, आर्थिक आत्मनिर्भरता र समान अवसरका विषयमा नियमित सामग्री प्रस्तुत गर्दै आएको छ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट एकै समय र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्युब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: लैंगिक समानता कायम गर्न महिला मात्रै होइन पुरूष र युवाको पनि महत्वपूर्ण भूमिका हुन्छ। अझ पुरूषहरूले घर, कार्यस्थल र समाजमा महिलाप्रति समान व्यवहार गर्दै हिंसा, भेदभाव र हानिकारक सामाजिक मान्यताको विरोध गर्न आजको आवश्यकता भइसकेको छ। त्यसकारण युवाहरूको समानता, सम्मान र सहकार्यको संस्कार विकास गर्दै सकारात्मक सोच र व्यवहारलाई समुदायमा फैलाउन सक्छन्। पुरूष र युवाको सक्रिय सहभागिताले समान अवसर, सुरक्षित वातावरण र न्यायपूर्ण समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
0: गत भदौ 10 गते रसुवाको भोटेकोसीमा विनाशकारी बाढी आयो। अकल्पनीय क्षति नेपालले भोगिरहेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म प्रभाव पारेको छ। कैयौं मानिस घरबार विहीन भई विभिन्न आश्रय स्थलमा बसिरहेका छन्। भीषण बाढीका कारण 157,050 महिला तथा बालिकाहरू प्रत्यक्ष रूपमा र अप्रत्यक्ष रूपमा प्रभावित भएको तथ्याङ्क छ। संयुक्त

0: सुरक्षित आश्रयको अभाव, भीड़भाड़, अपर्याप्त शौचालय तथा सरसफाई, महिनावारी व्यवस्थापनका सामग्रीको कमी र हिंसाको जोखिम बढ्न सक्छ। त्यसैले राहत तथा उद्धारका क्रममा किशोरीको सुरक्षा र आवश्यकतालाई विशेष प्राथमिकता दिनुपर्छ। किशोरीहरूलाई सुरक्षित र व्यवस्थित स्थानमा बस्ने व्यवस्था गर्नुपर्छ। सम्भव भएसम्म परिवार, महिला स्वयंसेवक वा विश्वासिलो व्यक्तिको निगरानी र साथ सुनिश्चित गर्नुपर्ने विज्ञहरू बताउँछन्। आश्रयस्थलमा किशोरीका लागि छुट्टै सुरक्षित र प्रयोग गर्न सहज शौचालय तथा स्नान स्थल हुनुपर्दछ। महिनावारी भएका किशोरीलाई प्याड, साबुन, सफा पानी, भित्री कपड़ा लगायत आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ। तर होल्डिङ सेन्टरमा यस्ता व्यवस्थापन छन्। हामीले बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको देवीघाट स्थित श्री ज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा बस्दै आउनुभएका दुईजना किशोरीसँग कुराकानी गरेका छौँ।
1: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटो भन्दा छिटो पढ्न पाउनु पर्यो कि अब यो बाढीले गर्दा हामीले पढाइ रोक्नु भएन। हजुर, के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने, त्यहाँनिर खानी गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने। अब त्यस्तो डर चाहिँ लाग्दैन होला। मम्मी बुवाहरूलाई अब के भन्नु, ए अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यानभन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त। मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै
2: सबै आफ्नै अगाडिदेखि।
3: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ।
3: यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, एक दुई वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू यो जमिन मुनि भएको आइरहेछ, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेछ। यहाँको बसाइ चाहिँ कस्तो छ? बसाइ अब ठिकै छ, अब काहीँ नबस्नु भएन र अलिकति बस्न पाएँ, अब गाह्रो चाहिँ गाह्रै छ।
3: सुत्ने कस्तो छ व्यवस्था?
2: सुत्ने हामी म्याटमा सुतिर हो उता, अहिले अहिले दसनाहरू पनि दिनुभएको छ, ठिकै छ।
3: अहिले दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन?
2: हजुर,
3: लामखुट्टे अलिक
2: लाग्छ अलिअलि, अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ, गाह्रै छ।
3: सुत्नु लाग्छ लाग्दैन? सुत्नु लाग्छ, राति
2: लाग्छ।
3: कतिजना छ कोठामा तपाईँहरूको? अब अहिले
2: कोठा भनेर छुट्टै कोठा होइन, यस्तो प्यासेजमा हो सबैजना, सुत्नु धेरैजना हुनुहुन्छ।
3: अडसमा
2: हजुर
3: स्कुलको प्यासेजमा
2: होइन, आयुर्वेदिकको
3: भन्ने ए आयो
2: हजुर
3: प्यासेजमा सुत्ने गराएको छ।
2: त्यहाँनिर त्यस्तै त हो, अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त, अनि रुममा सुत्नु त मिलेन नि त, त्यही भएर
3: प्यासेजमा सुत्ने गराएको
2: छ सबैजना, त्यही हो हजुर
3: प्यासेजमा भित्रको
2: हजुर।
3: तपाईँहरू पनि
2: सबैजना
3: अनि निन्द्रा लाग्छ?
2: अनि निन्द्रा त लाग्दैन, के गर्नु, अरू केही उपाय पनि छैन।
3: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ?
2: है धेरैजना हुनुहुन्छ, कन्या त खै अहिलेसम्म सुत जस्तो
3: अहिले सम्झ्दाखेरि जना होला भन्ने
2: हुनुहुन्छ होला, अब प्यासेजमा धेरै हुन्छ, लामो हुनुहुन्छ, 10-20 जना, 25 जना, 100 जना।
3: यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ? बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
2: फ्यामिली मिलेर
3: लहरै हुन्छ कि अलिक फरक फरक?
2: लहरै हुन्छ,
3: लहरै हुन्छ
2: हजुर।
3: डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि?
2: अब डर त लागिहाल्छ नि, अब त्यो चोरहरू आएर भन्ने सुनिरह, डर त लाग्छ।
3: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ?
2: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै,
3: के चाहिँ भयो, के चाहिँ मन परेको छैन, अलिक व्यवस्थित छैन, अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो?
2: त्यस्तो त बस्ने ठाउँ मात्रै हो, बस्ने ठाउँ छैन, अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त, अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भयो नि,
3: सेपरेट भयो हुन्थ्यो
2: हजुर।
4: मुख्य गरी विपद र द्वन्द्वमा किशोरीहरूको सुरक्षाको चुनौती हुने गर्छ। यस्तो अवस्थामा परिवारका साथ बस्ने र उहाँहरूकै निगरानीमा राख्नु उपयुक्त हुन्छ। बाढी प्रभावित क्षेत्रमा बाल विवाह, यौन हिंसा, दुर्व्यवहार तथा बेचबिखनको जोखिम पनि बढ्न सक्ने भन्दै

0: सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूको सुरक्षाको सवाल मात्र नभई मनोपरामर्श सेवा अर्को महत्वपूर्ण पाटो मानिन्छ। कैयौँले परिवार गुमाएका छन्, कैयौँको भविष्य नै अधुरो भएको छ भने कैयौँले आफ्ना साथीभाइहरू गुमाएका छन्। यस्तो अवस्थामा किशोरीहरूलाई मनोपरामर्श सेवा महत्वपूर्ण मानिन्छ। मनोविद प्रणव राज रेग्मीसँग हामीले यस्तो अवस्थामा कस्तो मनोपरामर्श आवश्यक पर्छ भनेर सोधेका छौँ।
1: ट्रमाको कुराहरू आउन सक्छ होइन, सो पोस्ट ट्रमेटिकको पनि डिसअर्डर्सहरू पनि पार्ट मेजर पार्टहरू चाहिँ हुनसक्छ। तपाईँको अब बिस्तारै यो एङ्जियसनेसहरू बढ्दै गयो भने भोलिदिन एङ्जाइटीमै परिणत हुनसक्छ। अब सिन्स धेरैजनाले चाहिँ आफ्नो फ्यामिलीहरू पनि गुमाउनु भएको छ होइन, या लस्ट देयर होम्स, यत्रो वर्षदेखि मिहिनेत गरेको एउटा आफ्नो काम स्पेस होइन। जस्तो मैले आज बिहान एउटा के भेटाएँ भन्दाखेरि, मेरो 30 वर्षदेखि मैले बसेको घर मेरो मसँग छैन भनेर भर्खानेर रुनु भयो होइन। सो त्यो सोचमा ओभर थिङ्किङ गर्नु पनि त्यसले भोलिदिन डिप्रेसनको लक्षण पनि देखाउन सक्छ भोलिको दिन, र लङ टर्ममा चाहिँ गइरह्यो भने चाहिँ एउटा त्यो पनि हुन सकिन्छ, चान्सेस आर लाइक टू हाई होइन। सो यो मेजर पार्ट भयो। यो सँगसँगै भोलि दिनमा अब अरू पनि कुराहरू चाहिँ थपिन सक्छ। सो अहिलेलाई चाहिँ यति भनौँ यो पार्टमा चाहिँ।
2: अनि अहिले हामीसँग भेटिएका कतिपय व्यक्तिहरूले राति निद्रा नलाग्ने, खान राम्रोसँग बस्न भनौँ न सामान्य रूपमा बस्नको लागि पनि गाह्रो भइराखेको भन्नुभयो होइन। अब यदि कोही विज्ञ अथवा अस्पताल नगइकन पनि आफ्नो मनको कुरा त्यो कसैसँग बाँड्दाखेरि यसले पार्ने प्रभाव सकारात्मक अथवा नकारात्मक कस्तो हुन्छ?
1: ओके, यो पनि चुनौतीको कुरा हो। जस्तो हामीले सोध्दै गर्दाखेरि अब होइन, एउटा विज्ञले आएर एउटा ट्रेनिङ प्राप्त व्यक्तिले आएर सोध्दै गर्दाखेरि पनि कहिलेकाहीँ चाहिँ हाम्रो क्वेसनमा पनि कहिलेकाहीँ चाहिँ क्ल्यारिटी हुँदैन, त्यसले गर्दा चाहिँ झन् अर्कोतिर पनि जान सक्ने चान्सेसहरू हुन्छ होइन। जस्तो हामीले कुरा गर्दै गर्दा चाहिँ कस्तोसम्म चाहिँ हामीले चाहिँ यहाँ एउटा कुरा पायौँ भन्दाखेरि चाहिँ 4 दिनदेखि सुत्न सक्नु भएको छैन, 1 घन्टा जस्तो सुत्नुहुन्छ फेरि छटपटाएर उठ्नुहुन्छ होइन। सो यस्तो खालको इन्सोमिनियाको पनि अब बिस्तारै यसले त्यसमा पनि चेन्जेस हुनसक्छ यो प्रब्लम्सहरू होइन। सो उहाँलाई चाहिँ अब कसरी पनि गर्न सकिन्छ भने एउटा उहाँलाई चाहिँ इमोसनल रेगुलेसन गर्न सक्नु पऱ्यो मेजरली। उहाँलाई लागेको कुरा उहाँले परिवारसँग भन्न पाउनु भएको छैन। सो उहाँ अहिले काहीँ पनि होल्डिङ सेन्टरमा बस्दै गर्दा आफ्नो परिवारसँग बस्नु भएको छ। बिसाइड दिस उहाँहरूले आफ्नो छरछिमेक छैन, साथीभाइ छैन, उहाँले कहाँ गएर त्यो कुरा बोल्ने भन्ने कुरा, त्यो कुरा चाहिँ एक्सेसेबल छैन क्या।
3: सो
1: एकदमै मेजर हो सर यो, किनभने पहिले त घाँस बास कपास हो मेजर प्राइमेरी। सो एउटा वान्स 4 दिन भइसकेपछि स्टेबल भइसक्यो, अब बिस्तारै उहाँलाई चाहिँ बल्ल रियलाइजेसन हुँदैछ। सो त्यसले अब चाहिँ मेजरली चाहिँ तपाईँको कमिङ डेजमा चाहिँ यसले एकदमै ठुलो इम्प्याक्ट लिएर आउँछ। सो त्यतिखेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ अब साइकोसोसियल सपोर्ट्सहरू चाहिँ मेजरली चाहिँ यहाँ निम्किन्छ। अब हाम्रो बायो साइको सोसियल मोडल भन्छौँ हामी काम गर्दै गर्दा, सो सोसियल मोडल पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो। र सोसियल मोडलमा चाहिँ तपाईँको यसमा चाहिँ चेन्ज एजेन्ट भनेको चाहिँ तपाईँको लोकल गभर्मेन्ट भयो, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार, सबै चेन्ज एजेन्टको भूमिका उहाँले निभाउनु पर्छ।
2: अनि मानव कसैलाई निद्रा नलाग्ने अथवा एक्लै बसिराख्न मन लाग्ने, टोला राख्ने यस्तो अवस्था आइरहेको छ भने यो कति समयसम्म भइराख्यो भने यो एक प्रकारको विपद पछिको असरको रूपमा हो, र कस्तो अवस्था कति समयसम्म रहिराख्यो भने यसले एउटा रोगको पनि स्वरूप लिन सक्छ?
1: सो यो हजुरले भनेको एक्ज्याक्टली टेक्निकल पार्ट चाहिँ हाम्रो चाहिँ यो DSM-5TR भन्छ हामी त्यसलाई, डायग्नोस्टिक म्यानुअल भन्छौँ त्यसलाई, त्यसमा पनि त्यो कुरा चाहिँ मेन्सन छ। र मोर इन्टु चाहिँ ICD भन्छ होइन, इन्टरनेसनल क्लासिफिकेसन अफ डिजिज भन्छ। सो जुन चाहिँ मोर इन्टु चाहिँ डक्टर्सहरूले गर्छन् र साइकेट्रिक र तपाईँको मोर इन्टु चाहिँ क्लिनिकल साइकोलोजिस्टहरूले चाहिँ DSM-को पोर्सनमा हुन्छ। सो त्यहाँ प्रपरली लेखेको छ यति महिना यति दिन होइन, कुन कुराको चाहिँ बढी थट आयो, सिम्टम्सहरूलाई चाहिँ मेजरली चाहिँ त्यहाँ ट्रेसिङ पनि छ। सँगसँगै तपाईँको डायग्नोसिस गर्नलाई विभिन्न टेस्टहरू पनि हुन्छन्, टुल टेस्टहरू हुन्छन्, त्यो गरेर मात्रै हामीले चाहिँ यसलाई यसरी भनेर चाहिँ तोक्न मिल्छ। तर कतिपय कुरामा चाहिँ नर्मल र एबनर्मल कसरी छुट्याउने यो स्थिति भन्दाखेरि चाहिँ तपाईँको दैनिकी कुरा गर्दै गर्दा त्यसलाई प्रभावित तपाईँलाई पारेको छ कि छैन, तपाईँलाई प्रभावित पारेको छ भने त्यसले चाहिँ नर्मेलिटी भन्दा अलिक बियोन्ड गयो होइन, तपाईँको सोसियल समाजतिर पनि त्यसले चाहिँ अलिक प्रभावित पार्न थाले, त्यो चाहिँ फेरि एबनर्मलतिर पार्न भयो भने चाहिँ त्यस पछाडि दे निड टु सिक हेल्प। त्यो हेल्पमा चाहिँ सबै आउँछन् साइकोलोजिस्ट काउन्सिलर,
2: भनेको दैनिक जीवनमा केही असर पारेको छ भने त्यो आवश्यक सहयोग अथवा उपचारको प्रक्रियामा जानु पर्यो। यदि कुनै असर गरेको छैन भने चाहिँ यसलाई
1: कतिले चाहिँ कोपिङ मेकानिजम पनि हामी भन्छौँ होइन। जस्तो म पनि अब यो प्रब्लममा परेँ, मलाई नि गाह्रो हो भने मैले सहन सकेँ भने हजुरले सहन नसक्नु पनि हुनसक्छ। सो आफ्नो सहने क्षमता पनि मान्छेले आफ्नो आफ्नो बनाएर आएको हुन्छ क्या। सो एउटालाई कसैलाई चाहिँ सानो अब हामी देख्न सक्छौँ, कुनै बच्चालाई चाहिँ सानो कुराले पनि गाह्रो पार्छ भने कतिलाई त्यसलाई फरक पर्दैन। सो उसले कोपिङ मेकानिजम कसरी रेजिलियन्स भनौँ न, सो हामी चाहिँ सबै चिज नेचर पनि रेजिलियन्स हुन्छ नि, हामी पनि रेजिलियन्सको पार्टमा हुन्छौँ, त्यो पनि एउटा मेजर पार्ट हो।
2: अनि यसमा कस्तो खालको लक्षण देखियो अथवा अवस्था आयो भने चाहिँ मलाई साँच्चीकै यो बाढीपछि कुनै समस्या भयो कि मानसिक रूपमा भन्ने खालको त्यो आफैले आफैलाई चिन्न सकिन्छ?
1: सो मेजरली भनेको चाहिँ आफूलाई फिल हुने सर, एउटा मेजरली चाहिँ कहिले काहीँ चाहिँ फिल नहुन पनि सक्छ, उसलाई थाहा पनि नहुनसक्छ। सो त्यस्तोमा चाहिँ अरूले पनि उसलाई हेल्थ चेक गराइदिनु पर्ने हुन्छ, जस्तो अब निन्द्रा लागेको छैन, कति दिनदेखि लागेको छैन, होइन कति दिन भयो, गाह्रो भएको छ कि छैन। जस्तो अघि म माथि गएको थिएँ यहाँ आयुर्वेदिक अस्पतालमा पनि, त्यहाँ डक्टर्सहरू पनि हुँदो रहेछ। सो उहाँले चाहिँ एन्टी डिप्रेसन मेडिसिन्सहरू पनि दिनु, किनभने प्रायः मान्छेहरूलाई चाहिँ त्यो पनि पहिलेदेखि खाइ पनि रहनु भएको रहेछ दबाईहरू, होइन तर अब चाहिँ प्रिस्क्रिप्सनहरू पनि हरायो क्या उहाँहरूको, होइन। सो त्यो एउटा मेजरली उहाँले त्यो पनि दिएर पनि दबाई दिइरहनु भएको छ, होइन। तर कतिखेर फरक पार्छ भने चाहिँ उसलाई एकदमै मेजरली गाह्रो पाऱ्यो, तपाईँको यो प्याटर्न बढ्दै गयो भने चाहिँ त्यो भर्नेबिलिटी तपाईँले उहाँलाई मान्छेलाई हेरेर पनि तपाईँले कहिले काहीँ फिल हुन्छ, होइन। देयर आर लट्स अफ सिम्टम्स, जस्तो बडीको विकनेसहरू हुनसक्छ होला, होइन, तपाईँको हेडेक्सहरू हुनसक्छ होला, सिभिरिटी बढ्दै जान्छ मान्छे। सो त्यसले गर्दा नि उसलाई निन्द्राको कुराले चाहिँ गाह्रो हुन्छ होला, होइन, बडीमा कन्ट्रोल हुँदैन होला, होइन, तपाईँको अरू फङ्सनिङ उसले काम गर्दैन होला, कन्सन्ट्रेसन गर्न सक्दैन, एटेन्सन दिन सक्दैन होला। सो त्यहाँ धेरै कुराहरू चाहिँ आउँछ।
3: रसुवामा आएको विनाशकारी बाढीले जनधनमा ठूलो क्षति मात्रै पुर्याएन, यसले हजारौं व्यक्तिलाई घरबार विहीन बनायो। कैयौंले आफन्त गुमाएका छन् भने लाखौं विस्थापित हुने निश्चित प्राय छ। तर विपदको यस्तो कठिन समयमा सबैभन्दा बढी असर पर्ने समूहमा महिला र किशोरी पनि छन्। उद्धार, राहत र पुनर्स्थापनाको चर्चा भइरहँदा उनीहरूका विशिष्ट आवश्यकता र सुरक्षालाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ। बाढीपछि सुरक्षित आवासको अभाव, भीड़भाड़युक्त अस्थायी शिविर, पर्याप्त शौचालय तथा स्नान स्थलको कमीले महिला र किशोरीलाई असहज मात्रै होइन हिंसा तथा दुर्व्यवहारको जोखिम समेत पार्न सक्छ। त्यस्तै सुत्केरी महिलाको स्याहार पनि यस्तो समयमा चुनौतीपूर्ण नै छ। सुरक्षा निकाय, स्वास्थ्य कर्मी तथा सामाजिक संस्थाबीच समन्वय अझै बलियो हुन आवश्यक देखिन्छ। यति हुँदै गर्दा पनि होल्डिङ सेन्टरमा बस्ने सुत्केरीको हेरचाहमा विशेष ध्यान दिन आवश्यक छ। उनीहरूको खानपान, उनीहरूलाई आवश्यक पर्ने लत्ता कपड़ा, पौष्टिक आहार आदि। बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा बस्ने एकजना सुत्केरी महिलासँग हामीले कुराकानी गरेका छौँ।
4: नानीको साथमा गाह्रो त छ, होइन, नआउको, होइन, मच्छरले टोक्ने,
5: लाखुट्टे भागेन,
4: खै छैन, माथि खाटमा त्यहाँ गर्मी हुन्छ, म त सुत्ने छु, मेरो नानी सुत्दिनँ, रातै भइ रोक्को रोइ गर्छ, खाट होइन त्यो, त्यो यो त स्कुल हो नि त, स्कुलको ऱ्याक हो त्यो,
5: र्याकमाथि ठाउँ चाहिँ बनाइदिनु भएको रहेछ,
4: त्यो पनि त्यहाँ ठाडो थियो अनि मम्मीले त्यहाँ चिसो लाग्दैन भनेर राखिदिनु भएको खासमा। अब 3 महिनाको भने त सुत्केरी नै हो,
5: 3 महिना 6 महिना वर्ष दिनसम्म सुत्केरी,
4: नानीले 2000 सुत्केरी भनिन्छ, होइन, अहिले त अब
5: 3 महिनाको सुत्केरी, अब 6 महिनासम्म त सुत्केरी स्याहार नै गर्नुपर्ने हुन्छ नि त,
4: हुन्छ,
5: खानपानदेखि लिएर जिउ तेल सेल लगाउने यताउति गर्ने चलन छ नि त,
4: भनिन्छ, छैन के, अगाडि पनि नानीलाई जन्टिस भयो, जन्मिने बित्तिकै केही नै गरेन, आमाले बार्नुपर्छ अरे भनियो, केही गर्नै पाइएन, अनि त्यही भएर पनि अहिलेसम्म राम्रोसँग रिकभरै भएको छैन क्या, त्यो टाकाहरू दुख्ने, नर्मल त नर्मल हो,
5: सुत्नलाई चाहिँ तपाईँको त्यो म्याट्रिक्स नै हो,
4: यो पल्साले अस्ति बाँड्नु भएको थियो, त्यही हो, रातमै हो, अस्ति पल्साले बाँड्नु भएको थियो, अब त्यही नै उन्ने एउटा जेले नि एउटा भनेको थियो, अनि त्यो डसना चाहिँ मैले नानीलाई सुताउनै पाएन भनेर मागेको थिएँ,
5: ए डसना पनि आइपुगेको छ है, आजदेखि डसनामा सुत्ने,
4: अस्तिदेखि सुताएको हो नानीलाई,
5: ए डसनामै सुत्छ नानी,
4: पल्साले बाँडेदेखि चाहिँ।
5: खानपान चाहिँ कस्तो छ नि यहाँ?
4: खानपान त त्यही हो, सादा दाल भात अचार दिएर खान, त्यही नै हो,
5: पोषण पोसिलो, आफ्नो जिउलाई पुगे जस्तो लाग्छ,
4: अझै नपुगे पनि अब समय त्यो सानो नानी त मेरो मात्रै होला है अङ्कल, यहाँनिर छैन जस्तो लाग्छ, हुन त हुनुहुन्छ अलि धेरै महिना पुग्छ।
5: भनेपछि खानपान चाहिँ राम्रै छ, तर जस्तो अरूले खानुहुन्छ त्यस्तै तपाईँको लागि छुट्टै व्यवस्था गरिएको त्यस्तो छैन?
4: छैन, मेरो नानीलाई त्यहाँनिर त्यो खाना बान्नेहरू दिदीहरूलाई भनेको थिएँ, अनि मेरो नानीलाई फेरि अहिलेसम्म मैले त्यो बाहिर, अनि अहिले फेरि अब यहाँ आइसकेपछि चाहिँ दुध नपुग्ने भएर त्यो दुध र अनि त्यो थर्मस चाहिँ ल्याइदिनु भएको थियो, त्यही दुध हानिदिइरहेको छु। मेरो दुधै पुगियो होइन,
5: पहिला चाहिँ आउँथ्यो,
4: पहिला त खेर जान्थ्यो नानीले नहाएर, मैले त्यो मामाको छोरालाई हानिदिन्थ्यो दुध थियो, अनि नानी नहाइकन मामा छोरालाई दिन्थ्यो, खेर जान्थ्यो मेरो दुध। अहिलेको समयमा चाहिँ छैन नानीलाई पुगिरहेको होइन, त्यो खाना नभएर।
5: कति टाइम खानुहुन्छ नि?
4: म चाहिँ बिहान खाना दिनुहुन्छ, अनि त्यो बेलुका खाना दिनुहुन्छ, दिउँसो मोमो पिज्जाहरू त दिनुहुन्छ, अब त्यस्तो खानेकुरा भएन नि त नानीलाई, अब मलाई त्यो चाहिँ थाहा भएन, तर नानीलाई दुधबाट जान्छ भन्छन्, पेट दुख्छ भन्छन् नि त, अब त्यही खानाहरू पनि त्यो अचार सचार त खाना हुन्थेन, त्यही पनि खाइरहेको छु, अब त्यही नआए त मरेर।
5: भनेपछि सुत्केरी समयमा चाहिँ बिहान बेलुका दिउँसो अनि साँझ कम्ती पनि चारपटक खानुपर्छ
4: भन्छ नि त,
5: अहिले चाहिँ दुईपटक खाइरहनु भएको छ तपाईँले। अनि भोक लाग्दैन बिचबिचमा?
4: लाग्दैन।
5: साँच्चो कुरा भन्नु न, उहाँले त भन्नुहुन्छ नि तपाईँलाई, तपाईँले भोगेको कुरा त तपाईँलाई थाहा हुन्छ नि त,
4: तपाईँलाई
5: लागेको कुरा त तपाईँ
4: लाग्छ, त्यही बिस्कुटहरू खान्छ, त्यही
5: बिस्कुट्सहरू झोलिलो पोस अलिक हुन्छ नि त्यस्तो खानुपर्छ भन्छ, दुधहरू
4: केही पनि छैन।
5: यहाँनिर त एकदमै अब भनेअनुसार नै राम्रो व्यवस्थापन गरिएको छ, गरेको छौँ भन्दै हुनुहुन्थ्यो। एकजना मात्रै सुत्केरी हुँदाखेरि चाहिँ पर्याप्त होला कि भन्ने पनि लागेको थियो।
4: अब त्यही हो, सबैले खानुभएकै खाना खाइरहेको छु, अब छुट्टै आछ कि छैन त्यो मलाई थाहा भएन, त्यही हो सबैले दिएको खानाहरू खाइरहेको छु।
5: तपाईँलाई चाहिँ के लाग्छ अहिलेको यो समयमा चाहिँ मलाई अलिक हुन्छ नि अब सुत्केरी, अब घरमै पनि त सुत्केरीलाई अलिक विशेष
4: स्याहार दिन्छ,
5: विशेष खानपान हुन्छ, सुत्केरीले खाने छुट्टै हुन्छ, छुट्टै पाक्छ भान्सामा नि।
4: हजुर हो,
5: अनि यहाँ त अब यत्रोजना 400 जनालाई पकाएको जे खाना त्यही खाइरहनु भएको छ नि त।
4: मलाई चाहिँ कस्तो लाग्छ नि, अब भनौँ भने पनि अब दिए त हुन्छ जस्तो त लगाइहाल्छ नि होइन, आफ्नो ज्यानलाई, अनि फेरि त्यहाँ माथि नानीलाई दुधबाट जान्छ भन्छन् सबैले है, अनि नानीलाई नि असर गर्छ कि जस्तो फिल त हुन्छ नहुने होइन, अनि त्यहाँबाट अब दिए हुन्छ जस्तो लाग्छ, अनि फेरि एक मान्छे कस्तो लाग्छ नि यत्रोजनामा म एक्लैलाई के छुट्टै बनाउला नि जस्तो पनि लाग्छ क्या, अनि के भन्नु जस्तो पनि लाग्छ, भनेको त छैन अहिलेसम्म
5: भन्नु भएको छैन। मलाई भोक लाग्छ, भोकलाई चाहिँ भोक लाग्यो भन्न त पाइन्छ होला नि,
4: अब कसलाई गएर भन्नु, अप्ठ्यारो लाग्छ, अनि कसलाई गएर भन्नु, त्यही बिहान बेलुका खाना दिन्छ नि दिउँसो, त्यही मम्मीहरूलाई दिएको बिस्कुट चाउचाउहरू हुन्छ त्यही खान्छु,
5: बिस्कुट चाउचाउ। पहिला चाहिँ घर याद,
4: पहिला त म एक महिनासम्म चाहिँ नानीलाई मुखै बार्नु पर्यो, त्यही सादा खान्थेँ, अनि फेरि म माइती पनि आएको थिइनँ, अनि उतै बस्थेँ, खासै त्यही 3-4 टाइम त खान्थेँ। म जब माइती आएँ नि एक महिनापछि, त्यसपछि मैले 6 टाइम चाहिँ खान्थेँ क्या, मलाई मम्मीले कराइलाई नै खुवाउनुहुन्थ्यो, कराइ गरे पनि।
5: अब अहिले 6 चोटि अहिले 2 चोटिमा
4: कस्तो कराउनु हुन्थ्यो, खाएन भने नि कराइ नै खुवाउनुहुन्थ्यो क्या, रिसाएर हुन्छ कि झर्केर हुन्छ कि के अरे हुन्छ,
5: कति छिटो छिटो भोक लाग्छ भन्छ फेरि।
4: फेरि 1 चोटि खाएपछि नानीले दुध खायो भने त्यो भोक लाग्ने कि, अब नानीहरूले नि 1 चोटि दुध खाएर पिसकेपछि फेरि भोक लाग्छ नि उनीहरूलाई, त्यस्तै हुन्छ क्या हामीलाई पनि, नानीले दुध खाएपछि चाहिँ लास्टै भोक लाग्छ,
5: ज्यानहरू दुख्ने, अब सुत्केरी ज्यान ए
4: कस्तो दुख्छ के भन्नु, म त बेल्ट लाएर बसिरहेको, ठाडो बस्नै सक्दिनँ यसरी, बेल्ट बाँधेर बसिरहेको, कम्मर दुख्छ कस्तो धेरै, ज्यानहरू
5: तेल लाएर टाउको बाँधेर घाममा सेकाएर बस्छ नि त सुत्केरीहरू त,
4: छैन त्यस्तो,
5: अब त्यस्तै विषम परिस्थितिमा छ, विषित अवस्थामा छौँ, ठ्याक्कै घरको जस्तो त नहोला, तर गर्नै पर्ने चिजहरू हुन्छ नि,
4: गर्नै पनि हुन्छ, अब यहाँ सबैजना अलगै छन्, म एउटा के त्यसरी
5: सुत्नु चाहिँ, कतिजना सुत्नुहुन्छ यो कोठामा, कतिजना हुनुहुन्छ
4: यहाँ? 3 जना हामी नानीले सुत्दा, 6 जना 3, 6, 9 जना 7, 8, 9, 10, 11, 12, 13 14 जना सुत्छौँ,
5: 14 जना
4: 14
5: नाति दुःख दिन्छ कि दिन्न नानी?
4: नानीले दिन्छ नि, रुन्छ उठ्छ,
5: खान पुग्दैन होला,
4: खाना पुग्दैन, खाना पुगेको दिन, दुध पुगेको दिन त फेरि उठ्दैनन्, त्यही बुबु खाना उठ्छ नि त्यति हो, अनि त्यही दुध निधारै दुध खाने दुध।
6: दुध नपुगेको दिन चाहिँ बस्न पर्दैन, त्यो सुतुम्ला भन्नै पर्दैन,
5: रातभरि सुत्न दिन्न। अब तपाईँलाई चाहिँ हुन्छ के खालको व्यवस्था चाहिँ भइदिएदेखि हुन्थ्यो जस्तो लागिरहेको छ, हुन्छ नि यस्तो खालको
6: सुत्केरीले खाना दिने खानाहरू, अब धेरैजना पनि होइन नि त, थोरैजनालाई त थोरै भए नि पुग्छ नि त, ओकै लगाउनु न। अनि अब त्यो चार टाइम पाँच टाइमै नसके नि तिन टाइम त दियो हुन्थ्यो जस्तो लाग्छ। अनि अब यो अरूले खाने तरकारीहरूमा गुलभेडाहरू सबै हालेको हुन्छ नि त, त्यस्तोले नानीलाई पेट दुख्छ भन्छन् है। अनि त्यस्तोहरू भन्दा पनि जे सुत्केरीलाई अलिकति
5: सादा स्वास्थ्यलाई असर नगर्ने खालको खाएको भएदेखि हुन्थ्यो, खाँदा पनि धुक्चुक धुक्चुक गर्दै खानुहुन्छ होला त्यसो भए त।
6: अन्त के गर्ने त, अब खानु नि परेको छ, नानीलाई गाह्रो होला नि, पिर छ, त्यही त हो।
0: विपद सबैका लागि समान भए पनि यसको असर सबैमा समान हुँदैन, त्यसैले रसुवाको बाढीपछि राहत र पुननिर्माण गर्दा महिला तथा किशोरीको आवश्यकतालाई केन्द्रमा राख्नुपर्छ।
3: यो सँगै आजका लागि कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल ठेगाना साझाखबर@gmail.com, आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क CIN, युट्युब च्यानल CIN र टिकटक CIN साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सिआइएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन मार्फत पनि सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सिआइएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढीले बालबालिका र बालपोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढीबाट बढी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अहिले यहाँ चाहिँ बस्नु भएको कति भयो? अस्ति बाढी आइदिए यही बस्नु भएको घर चाहिँ? घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन?
3: छैन,
2: कलेजबाट आउँदा त खालि म गानै छैन तल घर हेर्ने, तल गानै छैन घर हेर्नै गएको छैन, के हेर्नु घरै छैन। कस्तो भएछ भनेर हेर्न मन लाग्यो, घरै त यसै के हेर्नु मन लाग्यो। अब जन्मेकै होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन। कतापट्टि थियो घर? घर बिचमा थियो, दुईवटा होलाको अलिक बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो। केही पनि हामीले त केही पनि झिक्ने भएन नि त। घरमा सबै ठिक हुनुहुन्छ? घरको त सबैजना सेफ हुनुहुन्छ। अनि उता बेत्रावती के अरे के ढुङ्गे भन्दा उता भनेपछि तपाईँको बाटै छैन नि त अहिले, कसरी आउनु? कलेज जाँदै ए उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो। हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाकोट निक्लेर
4: उतै उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर
2: हजुर
4: कति हिँड्नु पऱ्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा हिँड्यौँ।
4: 6 घन्टा हिँडेर आउनु,
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयौँ। 10-15 जना थियौँ हामी साथीहरू।
4: अनि अब आफ्नो गाउँ त नदोरे भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो
4: त्यही हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गऱ्यो हतार त?
2: घरमा फोन लागेको थिएन, त्यति बेला नेटवर्क थिएन नि त।
5: बोलो सर, यो हाम्रो पालोको रेकर्ड गर्नु पऱ्यो अलिकति। बोलो
6: ठिक, हेलो ठिक छ? नमस्कार, म लील प्रकाश। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100 धेरै बालबालिका अभिभावकविहीन भएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं। विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति नै। अब तपाईँको पालो
7: भयो, यसलाई बेलुकाभित्र गरिदिनुहोस् न, अनि त्यसलाई मिक्सिङ गरिदिनुपर्छ होला।
3: यसलाई अगाडि पछाडि हालेर स्टुडियो आउँछु
7: एकचोटि सोधिहाल्छु के यहाँ प्रोपर्टिज भन्ने थियो कहाँबाट भेटाउने हो यहाँबाट
3: प्रोपर्टिज यता लिइहाल्छ
7: यहाँ थियो कहाँ भयो
3: प्रोपर्टिज प्रोपर्टी चाहियो
7: अनि यहीँ थियो
8: अस्ति त एक सय नै भएर गएको थियो क्या अनिल पो मसँग थाहा भइरहेको अब यही त सकेछ के भन्नु अहिले काहीँ त दिमाग सेट काम गर्दैन तिन सय गयो त्यो कहाँ एक सय घटेर जाँदा दुई सय बिस त कता गयो त 2082

0: आठ बजी त आइपुग्छु, खास खास खास बिस्तारो गर्नु न। हुन्छ काका, हवस् हवस्। गाह्रो छ हौ कि हेर्नु त, दर्खानो पुग्नु पर्नेछ।
1: ए मेरो त्यसैमा 9 बजी आउँछु भन्दै ससुराले बोलाइरहेछ, नगर्नु।
0: ए हो
1: उनीहरूले अघि पुऱ्याएर आग केटाकेटीहरूलाई, आउनु त ड्युटी छ, ड्युटी नसके त म आउनु पाउँदिनँ हजुर, खाना चाहिँ आइदिन्छु, राखिदिनँ हटकेसमा हालेर तपाईँहरू खानु भनेर। के गर्ने, अफिस पनि सम्हाल्नै पऱ्यो, पिडुडीले खाने म त।

0: आइएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
1: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढीले बालबालिका र बालपोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौ।
0: रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढीबाट बढी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अहिले यहाँ चाहिँ बस्नु भएको कति भयो? अस्ति बाढी आएदेखि यही बस्नु भएको। घर चाहिँ? घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन?
3: छैन।
2: कलेजबाट आउँदा त खालि म गानै छैन उता तल हेर्नु, तल गानै छैन, घर हेर्नै गएको छैन। के हेर्नु, घरै छैन, कस्तो भएछ भनेर हेर्न मन लाग्यो। अनि घरै त यसै के हेर्नु मन लाग्यो, आधा आफू जन्मेकै होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन। कतापट्टि थियो घर? घर बिचमा थियो, दुईवटा होलाको अलि बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो। केही पनि हामीले त केही पनि झिक्न भएन नि त। घरमा सबै ठिक हुनुहुन्छ? घरको त सबैजना सेफ हुनुहुन्छ। अनि उता बेत्रावती के अरे के ढुङ्गे भन्दा उता भनेपछि त बाटै छैन नि त अहिले, कसरी आउनु? कलेज जाने उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो। हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाकोट निक्लेर आएको।
3: उतै उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर?
2: हजुर।
3: कति हिँड्नु पऱ्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा हिँड्यौँ।
3: 6 घन्टा हिँडेर आउनु?
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो। 10-15 जना थियौँ हामी साथीहरू।
3: अनि अब आफ्नो गाउँ त नगरे भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो
3: त्यही हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गऱ्यो हतार त?
2: घरमा फोन लागेको थिएन, त्यो बेला नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो। पछि यतै आइसके भनेर
3: त्यति बेला के आयो, अब मेरो घरमा के भयो होला भन्दै त भयो होला,
2: घर बगाइसो भन्ने लागेको थियो। किनकि धेरै ठुलो आएको थियो उताको, त्यत्रो त्यो त्यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो।
3: अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त
2: एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो, अनि ढुक्क भयो।
3: ए, एकचोटि कुरा चाहिँ भएको थियो? कसरी कुरा गर्नुभएको थियो?
2: भुल लाग्यो फोन, बल्ल बल्ल नेटवर्क नआएर यताउता गरेपछि लाग्यो।
3: कति बेर पछि?
2: लगभग 1 घन्टा भयो।
3: 1 घन्टाको समयसम्म त डर भयो होला। के भएको थियो त्यति बेला चाहिँ मनमा?
2: के हुनु, ढुकढुक भाग्यो, धेरै टेन्सन भाग्यो।
3: तर मम्मी बुवा के हुनुहुन्छ, कस्तो हुन्छ,
2: सेफ हुनुहुन्छ कि हुँदैन भनेर सबैजना सेफ हुनु हुन्छ भन्नुभयो। अनि त्यसपछि
3: त्यो बेला 1 घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भनेर। अनि 1 घन्टापछि थाहा हुँदा चाहिँ कस्तो लाग्यो त्यो बेला?
2: खुसी लाग्यो।
3: कतिजनाको त हुनुहुन्न नि त, बग्यो सबैजना?
2: धेरैजनाको हुनुहुन्न।
3: अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
2: अहिले नि नराम्रै लाग्छ, अब आफ्नै अगाडि देखाएर होला भिडियोहरू हेर्दा त मलाई त्यस्तो केही पनि लाग्यो, सबै आफ्नै अगाडि देखियो नि त।
3: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त,
2: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ।
3: यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो,
2: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ। भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह, 1-2 वर्ष बच्चाहरू पनि आइरह, पुरै बच्चाहरू उयो जमिन मुनि भएको आइरहेको छ, त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको छ।
3: बसाइ चाहिँ कस्तो छ?
2: बसाइ अब ठिकै छ, अब काइन्ड नबस्नु भएर अलिकति पाउन पाएँ अब।

0: टाढो त टाढै
1: सुत्ने कस्तो छ व्यवस्था?
0: सुत्ने हामी म्याटमा सुतिर हो उता अहिले अहिले दसनाहरू पनि दिनुभएको छ हजुर ठिकै छ
1: अहिले दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन
0: हजुर
1: लामखुट्टे अलिक
0: लाग्छ अलिअलि अब आयुर्वेदिकभित्र बिरामीहरू चाहिँ हुन्छ गाह्रै छ
1: सुत्नु लाग्छ लाग्दैन सुत्नु लाग्छ राति
0: लाग्छ
1: कतिजना छ कोठामा तपाईँहरूको अब अहिले
0: कोठा भनेर छुट्टै कोठा होइन यस्तो प्यासेजमा हो सबैजना धेरैजना हुनुहुन्छ
1: अडसमा
0: हजुर
1: स्कुलको प्यासेजमा
0: होइन आयुर्वेदिकको
1: भन्ने ए आयो
0: हजुर
1: प्यासेजमा सुत्ने गराएको छ
0: त्यहाँनिर त्यस्तै त हो अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त अनि रुममा सुत्नु त मिलेन नि त त्यही भएर
1: प्यासेजमा सुत्ने गराएको
0: छ सबैजना त्यही हो हजुर
1: प्यासेजमा भित्रको
0: हजुर
1: तपाईँहरू पनि
0: सबैजना
1: अनि निन्द्रा लाग्छ
0: अनि निन्द्रा त लाग्दैन के गर्नु अरू केही उपाय पनि छैन
1: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ
0: खै धेरैजना हुनुहुन्छ कन्या त खै अहिलेसम्म
1: जस्तो अहिले सम्झ्दाखेरि दुईजना होला भन्ने
0: हुनुहुन्छ होला अब प्यासेजमा धेरै हुन्छ लामो हुनुहुन्छ दस बिसजना पचासजना सयजना
1: त्यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
0: फ्यामिली मिलेर
1: लहरै हुन्छ कि अलिक फरक फरक
0: लहरै हुन्छ
1: लहरै हुन्छ हजुर डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि
0: अब डर त लागिहाल्छ अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ
1: तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ
0: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै
1: के चाहिँ भयो के चाहिँ मन परेको छैन अलिक व्यवस्थित छैन अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो
0: त्यस्तो त बस्ने ठाउँ मात्रै हो बस्ने ठाउँ छैन अब अरू लुगाहरू खानेकुराहरू त दिइरहनु भएको छ नि त अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भइदिए
1: सेपरेट भयो हुन्थ्यो
0: हजुर
1: अनि अब कहिलेसम्म यसरी बस्ने
0: खै अब बस्ने ठेगान नभएसम्म त्यही हो
1: अब छिट्टै मिलाउला व्यवस्थापन गर्ला भन्ने त आशा होला
0: आशा छ अब गर्नुहुन्छ होला बिस्तारी सबै मिलाउनु पऱ्यो टाइम त लागिहाल्छ
1: तपाईँ के भन्नुहुन्छ सरकारलाई चाहिँ अब
0: सरकारलाई अब हामीलाई बस्ने ठाउँ चाहिँ छिट्टै मिलाइदिनु भन्न चाहन्छु त्यही हो
1: किन छिट्टै मिलाउनु
0: अब बस्न अलिक सेफ हुन्छ नि त आफूलाई डर हुँदैन मनमा अलिक बस्ने ठाउँ भयो भने आनन्दसँग सुत्न भयो नि पाइन्छ नि त त्यही भएर
1: राति कति बजे निदाउने गरेर
0: खै थाहा नै हुँदैन अब निन्द्रा लाग्दैन
1: किन
0: अब यस्तो भइरह सबैजना हुनुहुन्छ सँगै अब त्यस्तो बस्न अलि हुनै हुन्छ
1: घरको आफ्नो कोठा याद आउँछ
0: हजुर डर लाग्छ पनि
1: के होला भन्नु
0: अब राति केही कोही अब चोरसोर आएर केही गरिदियो भने नि अब हुन्छ
1: गेट त लाग्छ होला
0: गेट त लगाउँछ
1: तर त्यत्रो मान्छे
0: अब कसो के भयो सम्झना यस्तो खराब छ
1: खानपान चाहिँ कस्तो छ यहाँको अब
0: खानपान त राम्रो दिइरहनु भएको छ
1: राम्रो भन्नाले कस्तो कस्तो छ कतिचोटि भात दिनुहुन्छ कतिचोटि दाल तरकारी के छ
0: खाना बिहान दिनुहुन्छ खाजा पनि दिनुहुन्छ दिउँसो अनि बेलुका पनि खाना दिनुहुन्छ
1: के हुन्छ खानामा चाहिँ
0: खानामा तरकारी दाल भात सबै हुन्छ
1: तरकारी कस्तो खालको हुन्छ
0: तरकारी मिठै हुन्छ
1: होइन अब कस्तो खालको तरकारी पाक्छ एकै खालको पाक्छ कि दिनपछि चेन्ज हुन्छ कि
0: फरक फरक पनि हुन्छ अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला अब आहारले पनि
1: खाजा चाहिँ
0: खाजा मोमोहरू त्यस्तै त्यस्तै चाउमिनहरू बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ
1: स्वास्थ्यमा केही समस्या भएको छ
0: छैन स्वास्थ्य
1: सबै ठिक छ महिनाबारी हुँदाखेरि सेनिटरी प्याडहरू यहाँ दिनुभएको छ
0: प्याडहरू दिनुभएको छ
1: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन
0: छैन सुत्न मात्रै गाह्रो भयो
1: खानपानमा केही कम्प्लेन छैन
0: छैन
1: के चाहिँ खानेकुरा आफ्नो घरको मिस गरिरहेको छ
0: घरमा त सबै नै अब आफ्नो घरमा पकाएर आएको हुँदैन नि त यत्रो धेरैजनालाई पकाउनु भएको छ आफ्नै घरमा बसेर आएको त हुँदै हुँदैन
1: माछा मासु खाँदै
0: खान्छु
1: यहाँ
0: यहाँ आएर मैले खाएको छैन
1: कति दिन छ दिन भइसक्यो सात दिन भइसक्यो आज
0: हजुर
1: के भन्नुहुन्छ माछा मासु खुवाउँदैनन् नि
0: खै सोधेको छैन
1: छैन
0: अब यति दिइरहनु भयो त्यही ठुलो
1: घरमा चाहिँ जस्तो अब दुध माछा मासु अन्डा गेडागुडी यताउति सबै खाने गराएको थियो होला यहाँ चाहिँ के छ भन्न खोज्यो कि
0: होइन त्यस्तो दुधहरू खाने गरे छैन मलाई मिठो लाग्दैन.
1: मोमो चाउमिन मनपर्ने हो.
0: मोमो चाउमिन मनपर्ने हो. अब दिइरहनु भएको छ त्यो पनि.
1: अब त दिक्क लाग्नु थाल्छ कि होला.
0: होइन,
1: छ दिन सात दिन भइसक्यो खाएको.
0: अब त्यही भयो नि, खानु पाएपछि ठिकै लागेको छ.
1: केही छ सोध्नु हजुरलाई सर?
2: थ्याङ्क यू. मेरो नाम शिला दाहाल हो. म चाहिँ आर्ट क्लासमा संस्कृत सेकेन्डरी स्कुलमा पढ्छु. अनि म चाहिँ देवीघाटमा बस्छु होइन. त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन. अनि खाना खान चाहिँ नजिक मेरो घर थियो अनि म चाहिँ खाना खानलाई भनेर घरमै आउँथेँ होइन. अनि खाना खाएँ मैले होइन. अनि साथीहरू पनि हुन्छ नि त. अनि खाना खाएँ अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बाढी आयो भाग्नुहोस् भाग्नुहोस् भन्नुहुन्छ होइन. मैले चाहिँ विश्वास गरेन क्या, पहिला सानै आउँछ भन्नु थाने. अनि फेरि स्कुलै बिदा हो भनेर हल्ला भयो. त्यहाँको सानो सानो भाइ बहिनीहरूले अब दिदी स्कुल बिदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन. अनि मैले आत्तिदै घर गएँ. अनि घर गएर फेरि मैले अब भागौँ भागौँ सबैजना भागिरहनु भएको छ, माथि माथि पिपलटारतिर जानुभएको छ भनेको. अनि त्यस्तो धेरै पताउनु भएन. अनि फेरि पछि सानै आउँछ बाढी भन्ठानु भयो. अनि फेरि पछि त हल्लै आइहाल्यो. अनि पुरा केही झिक्नाले पनि भ्याएन हामीले होइन. अनि हामी चाहिँ भाग्यौँ मजाले भ्यागौँ भाग्यौँ भाग्यौँ भाग्यौँ केही झिक्ना नि भ्याएन. अब हामी सम्पत्तिहरू सबै छोड्दियौँ, पछाडि नै बारीमा छोड्दियौँ होइन. भाग्यौँ भाग्यौँ भागौँ अनि आफ्नो जान जोगायौँ.
1: घरमा तपाईँ जाँदाखेरि तपाईँले घरमा मम्मी बुवालाई भन्नुभएको?
2: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्थ्यो. हाम्रो पसल छ, त्यही पसल उठाउनु जानुभएको थियो. घरमा चाहिँ आमा मात्रै हुनुहुन्थ्यो. अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो. अनि पछि त ठुलै आयो. अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो, अब भाग्नुपर्छ भने. अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो. अब घरको याद आइरहेको छ, बुक कपीहरू घरमा चाहिँ त्यस्तो सबै बगायो. अब केही सामानहरू नि केही झिक्न भ्याएन. पुरा एक्कासी आयो बाढी. अनि सबै घरहरू नि बगायो, केही पनि झिक्न भ्याएन. हामीले त सबै भिज्यो गयो, घरै बगायो. अब किताबहरूको त के कुरा गर्नु. स्कुलको ब्याग, किताबहरू, नोट कपीहरू पुरा के पनि छैन, घरै छैन. यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन. घरमै भागिहाल्नुपर्छ, केही जोखिम मोल्नु हुँदैन. के हेको राम्रो छ, राहतहरू ल्याउनुहुन्छ, बाँड्नुहुन्छ. तर जसलाई चाहिँ धेरै राहतको आवश्यक छ उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ. अरूहरूले चाहिँ धेरै लिनु भन्छ लु.
1: अरूहरू भन्नाले?
2: अरूहरू जस्तै कि कसैको त घरभित्र बाढी मात्रै पसाइ हुन्छ, कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन. अनि घर नबगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ त्यो बोरा बोरा लिएर गइरहनु भएको क्या. खानपान नि राम्रै छ, समयमा दिनुभएको छ, टन्न पुग्ने दिनुभएको छ. राम्रै छ यताको खानपान चाहिँ. अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलि राम्रो हुन्थ्यो. व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त.
1: ए अब पछिसम्म बस्ने सधैँ बस्नेलाई घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने?
2: अब अन्त्य होस् भन्ने. अब त्यहाँबाट त आशै मरिस्यो. अब त्यहाँ बस्नलाई छुट्टी खालको डर हुन्छ मनमा, यस्तो बाढी आयो होइन. अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस्, अनि खानपानहरूको अब केही झिक्न भ्याएन. अनि पुरा सरकारले नै यो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई.
1: अनि पढ्नु चाहिँ पर्दैन?
2: पढ्नु नि पर्छ.
1: पढ्नलाई चाहिँ के होस्
2: अब पढ्नलाई? अब के होस्? व्यवस्था होस् अलि राम्रो.
1: किताब कापी पनि छैन, सुविधा पनि छैन. अब कहिलेदेखि पढ्न पाए हुन्थ्यो जस्तो लागेछ?
2: चाँडैभन्दा चाँडै पढ्न पाए हुन्थ्यो, किनकि एक्जाम पनि नजिक आएपछि अब बारीले सबै कुरा बगाइसक्यो नि त. त्यही भएर अलिक एक्जाम चाहिँ अलिक परे सारिदिन पाए हुन्थ्यो क्या.
1: सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ?
2: हामीलाई चाहिँ बासस्थान चाहियो होइन. हामीले जसरी पढ्न पाउनु पऱ्यो, छिटोभन्दा छिटो पढ्न पाउनु पऱ्यो कि. अब यो बारीले
1: हजुर के भयो भने पढ्नुहुन्छ?
2: के भयो भने पढ्नुहुन्छ? राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था. घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पऱ्यो नि त. त्यहाँ बस्ने, त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पऱ्यो. आफ्नो व्यवस्था पुरा पक्का हुन पऱ्यो अनि स्कुल जाने.
1: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन, डर लाग्दैन स्कुल गएर पढ्न?
2: अब त्यस्तो डर चाहिँ लाग्दैन होला.
1: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ?
2: मम्मी बुवाहरूलाई अब के भन्नु,
1: के भन्नुहुन्छ अहिले चाहिँ?
2: अब टेन्सन नगर्ने. अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको. त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन. सबैको ज्यान जोगियो, त्यो नै सबभन्दा ठुलो कुरा हो. अब धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त
1: भन्नुहुन्छ मम्मीले. अनि तपाईँलाई चाहिँ के लाग्छ?
2: अब मम्मीबुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो. मान्छेको ज्यानभन्दा ठुलो केही पनि छैन. धन सम्पत्तिहरू त पछि नै कमाउनै मिल्छ नि त.
1: अब आफू पढ्ने, ठुलो मान्छे बन्ने, पैसा कमाउने होइन के भन्ने सपना नि?
2: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै
1: अनि घर बनाउने।
2: अब घर नि बनाउनु त पर्यो नि होइन,
1: तपाईँहरूलाई चाहिने सामान हुन्छ नि, किशोर किशोरलाई चाहिने, महिनावारी हुँदा चाहिने, अरू बेला चाहिने त्यस्तो कुराहरू दिएको छ क्या?
2: प्याडहरू दिनुभएको छ, कपीहरू नै दिनुभएको थियो अरे, म चाहिँ मामा घर गएको थिएँ।
3: नुवाकोट पुग्नुभएका सिआइएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौँ। बाढीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौँ।
4: बालबालिका भन्ने बित्तिकै एउटा जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा, र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुगे, दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भन्ने घर घर पारिवारिक भन्ने कुरा बुझ्छौँ। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
3: अब यो अवस्थामा चाहिँ भनौँ न, बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन, उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
4: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ, छ 1 वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुनसक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनुभएको छ कि छैन, पौष्टिक तत्त्व पाउनुभएको छ कि छैन, यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। एक अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीडित हुनुहुन्छ, जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेको छ भने चाहिँ यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि चाहिँ के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
3: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो, अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकालाई के चाहिएको छ पोसिलो कुराहरूदेखि ती कुराहरू, अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन, त्यो
4: हजुर
3: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ?
4: वास्तवमा यी कुराहरू किन हुन्छन् त भनेर चाहिँ म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि चाहिँ हामीले नेपालीले चाहिँ विपत्ति पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो। विपत्ति पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के, न्यूनतम मापदण्डहरू के हुन्, के कुरा पालन गर्नुपर्छ, के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने, के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ, न त्यो स्थानीय सरकारसँग छ, न हामी सर्वसाधारण जनता नै सचेत छौँ। त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ, जो बिग्रिँदैन, तुरन्त त्यही कुराहरू लैजान चलन छ। त्यो तत्कालको लागि चाहिँ ठिक हो, तर 72 घन्टा पछि चित्त उपयुक्त होइन। फेरि
3: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन, उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ, अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: यही बेलामा अब हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ, दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ, तेस्रो नम्बरमा चाहिँ एक्कासी नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गरेर त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरुन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
3: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीडा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीडाहरू भन्न सक्छन्। अपाङ्गता भएका बालबालिकाको लागि चाहिँ अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
3: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि, अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेको छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौँ र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौँ। कसरी माथि उठ्न सकिन्छ, उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ, त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पर्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस्। हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन।
5: बाढीपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ।
3: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रह्लाद ढकाल। साथी लीलप्रकाश सन्ली उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नु भएको छ।
6: र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई, र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको, स्पेसल्ली बच्चाहरूलाई हाइजिनको, साबुनको, सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको, मास्कको, त्यस्तो कुराको खाँचो थियो। त्यो लिएर हामी चाहिँ, मलाई के लाग्छ, मेरो आफ्नो विचार चाहिँ के हो भने, एकद्वार नीति चाहिँ सामान्य समयमा हो के, वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ, होइन। समन्वय, सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ। र सबैभन्दा ठुलो कुरो भनेको, विपद नपर्दाखेरिको तयारी महत्त्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको, जस्तो हामी बाल संरक्षण र बालबालिका शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेछौँ नेपालमा। तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण, होइन, उहाँहरूको सेफ गार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी हेप्पीले जान्छ, सरकारले भन्नु पर्यो
7: भनेको। त्यसको लागि अब सङ्घीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन, स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
6: मलाई चाहिँ के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र, अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय, गैर सरकारी निकाय, नागरिक सङ्गठन, जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा खोइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट, जस्तो समाज कल्याण,
7: सङ्घीय सरकार अथवा
6: सरकारबाट, समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ, अथवा त बालबालिका महिला, हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ। त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो, तपाईँको क्षेत्र कुन हो, यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने, गइदिनुहोस् भन्ने काम गर्न सक्छन्। तर फेसिलिटेसन गर्ने, रिसिभ गर्ने, परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्, मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन्, नुडल खान मन लाग्यो नुडल खान्छन्। नुडल, म चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने, आफ्नो बालबच्चाले इच्छा गरेको, बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएछ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ।
7: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये, अब हामीले बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
6: स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू माथि हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है, अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने, होइन, एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।
5: यो सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आज हामीले भीषण बाढीले पुर्याएको क्षति र त्यसले बाल पोषण, सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि यो समयमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्यौं। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव, जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
3: तपाईँले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएनमा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौँ।
5: वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म सन्तोषी रावल
3: अनि म दीपक आचार्य पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC, सामुदायिक रेडियो उदयपुर र CIN।
3: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
6: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
7: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
8: कार्यक्रम साझा आवाज,
9: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
11: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेको छु। हेर्नुस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
5: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
7: पसिनाको सम्मान, समानताको अभियान,
8: कार्यक्रम साझा आवाज।
12: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
15: भन्दा धेरै बाल बालिका अभिभावक
16: नमस्कार, म सन्तोषी। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक रसुवाको भोटेकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महच ल सुरुदेखि गर्नु ल अब ढिलो भइसक्यो, ल दाइ छिटो है, ल म सर्न पर्छ। ल नमस्कार, म सन्तोषी। संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौँ। रसुवाको भोटेकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं। विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञान परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौँला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
17: त्यो उसमा राख्नु त सरले गर्ने म त भ्याउँदिनँ, तर डबल काम लगाउने म त भ्याउँदिनँ।

0: प्याइनको साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: अक्लेम गर्नुहोस्। सर्थहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
11: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि बिउतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बनाउनको कामका लागि पीडितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3,132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरीले बेपत्ता भएका आफन्तबाट 1,846 र फेला परेका सबबाट 1,286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्लेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्लेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर 4 टिमले अहोरात्र 24 बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 एकजना व्यक्तिको 4 लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 लाग्दो रहेछ र त्यसमा पनि डीएनए प्रोफाइलिङ लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
5: प्रहरीका अनुसार बाढीमा परि अझै 4,089 बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमिनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ। विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरूसहितको समिति गठन गरिनेछ। विनाशकारी बाढीपछि केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक हिमनदी जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साक्यले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सडक निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन सुरु भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सडक खुलाउन स्काइभेटर बुलडोजर लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई बताउनुभयो।
3: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
5: सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको छ। नेपाली काँग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको काँग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने काँग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
2: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ।
5: नेपाली काँग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 वडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आएको पारिश्रमिक सुविधा फेरि सुरु गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 तलबमा मासिक 15,79,771 रुपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रुपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्यान्ड वा सिङ्गापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ्न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्यान्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुङ्गा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
6: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईवटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सिसिटिभी जडान त्यसै गरी बस स्टप पनि त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन यो पार्किङ लगायतका कुराहरू त समग्र ट्राफिक व्यवस्थापन फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ।
5: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सिसिटिभी लगायत आधुनिक प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटीले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
0: सन्तोषी रावल छालामा आउने घाउ खटिरा रोक्ने उपाय
7: खुट्टाहरूमा खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने चिलाउने फोका आउने डाबर आउने बिबिरा आउने चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने।
0: बाढीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्, शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखे।

0: प्रोत्साहन गरौं। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
3: तपाईँ रसुवा बाढी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रुपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
4: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। ता नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
3: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
5: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूको औँलाहरूको बिचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बिचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो के घाउहरू देखा पऱ्यो त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो, त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राख्दै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने सङ्क्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पडताल गरेको राम्रो हुन्छ।
3: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी बसन्त भट्टराई।
6: बाढी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनर्स्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465486 9841616845 छ हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871 त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा

0: राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
1: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 98416-1498 र 98493-8687। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
3: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन् भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
2: एकजना मनोचिकित्सकसँगको विशेष कुराकानी संवाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृङ्खला हाम्रो पालो।
7: नमस्कार, म सन्तोषी, संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसी बाढीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
3: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, अनि बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफूलाई लागेको र तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
2: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
3: पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
2: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा।
3: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबामा पनि छैनन्, एउटा बच्चा बाँचेको थियो कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको थियो कि।
2: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
3: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
2: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
3: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्र होइन अरूको पनि धेरै बितिया छ।
2: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
3: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहेनछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ, आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने नि अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
2: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि, उमेरमा
3: नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि,
2: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
3: उनीहरूलाई त्यो अभिभावक
2: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
3: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बन्ला, त्यो त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
7: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने सत्ता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: रसुवाको विनाशकारी बाढीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढी नमुना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कर्णालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने काङ्ग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लीलप्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि.
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
6: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN